विश्व गुरु माम लेश्व शिश्वमेश्व नंजी गुरु देवा की जय। Fangen. Das hat doch bei